0: السرير للبطاقة وتجنب كتابتها. وإذا تم الدفع يعني في عن طريق في مطعم أو أي مكان يجب أن تطلب من العامل إحضار الجهاز لدفع المتنقل وعدم إعطاء البطاقة والرقم السري.
1: أوكي.
0: حاليا احنا بشكل عام انا اشوف في المطاعم ولا المحلات الاشخاص يعطي الرجل ويتر حق بطاقته ويقول له روح ادفع لي ويعطي رقم السري.
1: صحيح.
0: انت اعطيته كل المعلومات واللي يحتاجها.
1: اوف ممكن تصير اي شيء يعني.
0: ياخذ رقم الكارت من قدام ومن ورا واستلم على هو استولى على كل شيء.
1: صحيح.
0: واذا تم ويجب تاكد من استخدام مواقع امنه ونظامية لدى استخدام البطاقة وعدم الشراء من المواقع الوهمية أو غير المعروفة. ويجب مباشرة تبليغ البنك في حالة اكتشاف أي عمليات نصب وسرقة من ثم فتح بلاغ لدى إدارة المكافحة الجرائم الاقتصادية والإلكترونية.
1: جميل جميل. سامعين الكرام جساكي فاسلاتين شاهين الكواري جنگا تعلق اقتصادي الإلكتروني جرائم كينمتنية كي دارے سے ہیں. उन्होंने हमें बताया कि आपके जो क्रेडिट कार्ड हैं इनके हिफाजत के लिए क्या कुछ करने हैं आपको, तो इस सिलसिले में हमारी गुफ्तगू होगी. बस ब्रेक से लौटने के बाद जुड़े रहिए हमारे साथ, मिलते हैं बस एक मिनट बाद. हमारे साथ मौजूद है मेहमान फर्स्ट लेफ्टिनेंट शाहीन अलकुवारी, जिनके ताल्लुक इक्तसादी इलेक्ट्रॉनिक जराइम से हैं, اقتصادی الیکٹرانک جرائم سے نمٹنے کے ادارے سے.
2: قطرز موسٹ ہرڈ ریڈیو اسٹیشن FM 107 دل سے دیسی. FM 107 پر اپنا بزنس ایڈورٹائز کرنے کے لیے آج ہی رابطہ کریں ہماری قطر میڈیا کارپوریشن کی مارکیٹنگ ٹیم سے. کال کریں 4488806 پر یا ای میل کریں marketing@qmc.qa.
3: दोस्तों, लिमोजीन चलाने वाले ड्राइवर्स के लिए एक अहम पैगाम ये है कि सेफ ड्राइविंग सिर्फ आपकी नहीं बल्कि सबकी सेफ्टी की गारंटी होती है. याद रखिए, फार लेफ्ट फास्ट लेन का इस्तेमाल आपके लिए स्ट्रिक्टली प्रोहिबिटेड है या मना है. रोड पर रैंडम स्टॉपिंग मत कीजिए, यानी गाड़ी कहीं भी मत रोक दीजिए. रुकना सिर्फ तब अलाउड है जब एप्लीकेशन के जरिए रिक्वेस्ट मिलती है. और हमेशा स्पेसिफाइड स्पीड लिमिट का ख्याल रखिए, क्योंकि स्लो ड्राइविंग भी मेन रोड्स पर ट्रैफिक के लिए खतरा बन सकती है. सेफ्टी के इन सिंपल रूल्स पर अमल करके आप अपनी हिफाजत करते हैं और दूसरों के सफर को भी महफूज बनाते हैं. विदारत दाखला का कहना है, स्टे सेफ ड्राइव सेफ. FM 107 आपकी और आपकी फैमिलीज की हिफाजत की दुआ करता है. सेफ रहें और खुश रहें.
4: आपने सुना हमें ऑन एयर, नाउ फॉलो अस ऑन फेसबुक एंड इंस्टाग्राम @FM 107 कतर. दिल से देसी.

0: बैंक डिटेल्स हासिल करें या आपके डिवाइस में कोई मालवेयर यानी डाउनलोड करवा दे वायरस वगैरह, अगर ऐसे ज़राए से यानी कोई मैसेज वगैरह आपके पास पहुंच जाए, जैसे उन्होंने कहा OTP, ख़ास तौर पर आपसे OTP मांगी जाती है, तो ईमेल के ज़रिए, SMS के ज़रिए, सोशल मीडिया मैसेज, ठीक है, फेक लिंक है, तो ये आपने रिस्पांस नहीं करना, उनका जवाब नहीं देना, जो कुछ देखें कहते हैं ना उस पर फौरन एतमाद ना करें, आप ज़रूर वेरीफाई करें। ये तो उन्होंने ओवरऑल ये कहा कि उनके पास इस तरह की शिकायतें काफ़ी आती हैं। वैसे उन्होंने ये भी कहा कि इस तरह की शिकायत भी ज़्यादा है कि लोग ख़ुद इलेक्ट्रॉनिक और इक्तसादी जराइम से निमटने के इदारे की शख्सियत की नक्काली करते हैं कि भाई हम डिपार्टमेंट से कॉल कर रहे हैं, हालांकि बात वो बिल्कुल गलत बंदा है, वो फ्रॉड ही है। तो इस वजह से उन्होंने ये कहा, मैं एक जुमले में इस बात की वजाहत पेश कर दी कि इलेक्ट्रॉनिक जराइम से निमटने के इदारे से कभी भी आपको OTP वगैरह ये चीज़ें तलब नहीं की जाती, बल्कि वो उन्होंने कहा कि सिर्फ एक बात, वो आपकी बजात खुद हाज़िरी, यही मतलूब होती है, उनकी तरफ से तलब किया जाता है कि भाई आप खुद आ जाएं, बस। तो बात क्लियर है, वाज़े है। अब मज़ीद हम आगे बढ़ेंगे, सिर्फ हमारे पास और 19 मिनट हैं प्रोग्राम के, काफ़ी अहम बातें हो रही हैं उनसे, और डिजिटल दौर में बार बार इनका तذکرہ ये काफ़ी ज़रूरी होता है कि भाई बंदा हर वक्त मोहतात रहे। कभी कभार झांसे में आकर गलती हो जाती है लोगों की, तो इस सिलसिले में अगर हम मोहतात रहते हैं तो ऐसे अगर बार बार याद दहानी हो तो ये ज़्यादा मुफीद है, मुफीद फ़ायदा मंद अमल है, चूँकि वज़िक्र फ़इन्ना ज़िक्रा तन्फ़अल मोमिन कहते हैं ना। अच्छा जी, तो अब हम मज़ीद हमारे मेहमान से पूछेंगे कि जिस तरह के ये फ्रॉड जो कॉल्स या मैसेज आते हैं, इस सिलसिले में हम क्या कार्रवाई करेंगे अगर इस तरह की कॉल्स या मैसेज आ जाएं। सैयद अल-मुल्तज़िम अव्वल शाहीन अल-कुवारी मिन इदारत मुकाफ़हत अल-जराइम अल-इक़्तिसादिय वल-इलेक्ट्रोनिय। سيادة الملازم أول، يعني كيف نميز الرسائل والمكالمات مثلا التي تحاول استغلال أسماء جهات معروفة، يعني ما التصرف الصحيح معهم مع هذه الرسائل والمكالمات؟
1: التصرف الصحيح هو أول شيء أن تجاهلهم والاتصال عنا إلينا عبر الخط الساخن اللي هو 6681-5757 أو رقم الهاتف 234-734 أو طريق الإيميل اللي هو ccc@moi.gov.qa.
0: جميل جميل.
1: في حال تحصلت على اتصال وهو ينتحل شخصية الجرائم الإلكترونية والاقتصادية، يجب عليك أن تجاهله وإغلاق الخط معه والاتصال إلينا فورا وبتزويدنا الرقم الهاتف لكي احنا نبحث ونتحري عن الرقم، او كان اذا في كان من إمكانية ان نغلق الرقم.
0: جميل جميل. سامعين الكرام، ہمارے ان سے سوال تھا کہ اگر اس طرح کے کوئی کالز وغیرہ آ جائے، کوئی فراڈ کوئی کال کرے تو ان سے ہم کیسے رابطہ کریں گے، یعنی ریسپانس کیا ہوگا ہمارا، اس سلسلے میں ہم کیا کاروائی کر سکتے ہیں؟ تو انہوں نے کہا کہ آپ، ظاہر سی بات ہے کہ آپ اسے یعنی نظر انداز کریں اس طرح کے میسیج کو، اور سب سے بڑی بات یہ ہے کہ آپ جو انہوں نے رابطے کے کافی نمبرات وغیرہ بتائیں کہ آپ ان سے رابطہ کر کے بتائیں کہ بھائی آپ کو اس طرح کے نمبر سے بار بار کال آ رہے ہیں، ویسے کال آ رہی ہے، میسیج آ رہے ہیں، تو اس طرح جو ہے نا آپ یہ کارروائی کر سکتے ہیں۔ تو انہوں نے جو اہم بات کہی ہے وہ یہ کہ آپ ان کالز اور جو بھی میسیج ہیں ان کو نظر انداز کریں۔ سیادت الملازم، بخصوص معذرة، سیادت الملازم اول شاہین الکواری، بخصوص الخط